اور دوستو بریڈفورڈ ایشین ریڈیو جس کی نشریات 1413 میڈیم ویف پر یارکشائر کی اس حسین وادی میں اور دنیا کے چار کونوں میں اس وقت سنا جا رہا ہے www.bradfordasianradio.co.uk پر. آج 14 اگست ہے, دنیا کے چار کونوں میں پاکستان کے رہنے والے کسی بھی خطے میں بسے ہوں, آج کا دن یوم پاکستان نہایت عقیدت و احترام سے منا رہے ہیں. اہل پاکستان کو ہماری جانب سے, ہماری انتظامیہ کی جانب سے اور اپنے ان احباب کو بھی ہم ابھی شامل کریں گے جو بزم میں موجود ہیں, یوم پاکستان کی ڈھیروں مبارکباد قبول ہو. گو میرے پاس بہت سے بزرگوں کے جو فون آئے ہیں جن سے میں متفق بھی ہوں, وہ سب کچھ اپنی جگہ, لیکن آپ سب جانتے ہیں کہ ہماری شناخت پاکستان سے ہے اور پاکستان کے لیے جو بھی حالات ہیں وہاں وہ آپ بھی جانتے ہیں, میں بھی جانتا ہوں. دعا تو کر سکتے ہیں ہم لوگ کہ بارے الہ تو اپنے کرم سے, فضل سے وہاں امن و امان کی صورتحال پیدا کر دے. بے گناہوں کا جو خون بہایا جا رہا ہے, حکمرانوں کو توفیق دے کہ وہ یہ ریالائز کریں کہ وہ کیا کر رہے ہیں. بہرحال میں اپنے ان بزرگوں کی یہ بات آپ تک پہنچا رہا ہوں جن کا کہنا یہ ہے کہ جس پاکستان کو قائم کرنے کے لیے ہمارے آبا و اجداد نے بے انتہا قربانیاں دیں, گھر بار لٹا دیے, زمینیں جائیدادیں قربان کر دیں, بہنوں کے سہاگ لٹا دیے, باپوں کے بیٹوں کو جوان شہید ہوتے دیکھا. آج اس وطن عزیز میں جو احوال ہے وہ آپ, میں اور ہم سب جانتے ہیں, مگر مایوسی کفر ہے. ہم دل کی تمام تر گہرائیوں سے اہل پاکستان کو اور دنیا کے تمام پاکستانیوں کو جو دنیا کے کسی بھی کونے میں بستے ہیں, یوم آزادی کے پرمسرت موقع پر دل کی تمام تر گہرائیوں سے مبارکباد پیش کرتے ہیں. عاصم خان صاحب پاکستان سے تشریف لائے ہیں اور مجھے لگتا ہے عاصم خان صاحب بتائیے گا کہ آپ کہاں سے تشریف لائے ہیں. اور ہم عاصم خان صاحب برطانیہ میں ہیں جسے آپ انگلینڈ کہتے ہیں, وہاں سے یہ نشریات آپ کی خدمت میں پیش کی جا رہی ہیں. یوم پاکستان کی آپ نے تمام پاکستانیوں کو دل کی گہرائیوں سے ڈھیروں مبارکباد بھیجی ہے جسے ہم ان تک پہنچا رہے ہیں. پردیسی مجی صاحب کھاریاں گجرات سے ہمارے ہمراہ موجود ہیں اور انہوں نے کہا ہے کہ آج کے اس پر مسرت موقع پر میں تمام پاکستانیوں کو جو جہاں جہاں بھی بستے ہیں آج کے اس خوبصورت دن کی ڈھیروں مبارکباد پیش کرتا ہوں. ساتھ ہی ساتھ رضوان رضوی صاحب اور ان کی شریک حیات امبرین زہرا کاظمی نے تمام اہل پاکستان کو اور پاکستانیوں کو آج کی اس خوبصورت یوم آزادی پر ڈھیروں مبارکباد پیش کی ہے. دوستو ہم آپ اور ہمارے تمام وہ پاکستانی بہن بھائی جو پاکستان میں کچھ بھی ہو تڑپ اٹھتے ہیں, تڑپ رہے ہیں, لیکن آج کا دن وہ دن ہے جب ہمیں پاکستان اللہ تعالیٰ نے عطا کیا تھا. اس کو منانا ہر پاکستانی کا اولین فرض ہے. ہاں جو حالات ہیں, جو واقعات ظہور پذیر ہو رہے ہیں وہاں پر, اس کے لیے اللہ تعالیٰ سے دعا کی جا سکتی ہے کہ یا اللہ تو ہم پر کرم فرما اور راہ ہدایت عطا فرما. جو لوگ اس عظیم عطیے کی حفاظت کے لیے موجود ہیں وہی لوگ آج
अजीब सा एक माहौल पैदा कर रहे हैं। आइए हाथ उठाइए, हम सब मिलके वतन अजीज के लिए दुआ करते हैं। हजरत अहमद नदीम कासमी मरहूम की खूबसूरत दुआ कि खुदा करे मेरी अर्ज पाक पर उतरे, खुदा करे कि मेरी अर्ज पाक पर उतरे वो फसल गुल जिसे अंदेशे जवाल न हो, यहां जो फूल खिले खिला रहे बरसों, यहां खिजा को गुजरने की भी मजाल न हो, यहां जो सब्जा उगे हमेशा सब्ज रहे और ऐसा सब्ज कि जिसकी कोई मिसाल ना हो, खुदा करे कि नाखम हो सरे विकार वतन और उसके हुस्न को तश्वीश माहो साल ना हो, हर एक फर्द हो तहजीब फन का औज कमाल, कोई मलूल ना हो कोई खस्ता हाल ना हो, खुदा करे कि मेरे हर एक हम वतन के लिए हयात जुर्म ना हो, जिंदगी वबाल ना हो, खुदा करे कि मेरी अर्ज पाक पर उतरे वो फसल गुल जिसे अंदेशे जवाल ना हो। अभी अभी हमारी बज में शामिल हैं डॉक्टर माहरुख साहिबा ब्रैडफोर्ड की इस हसीन वादी से, उन्होंने तमाम ही पाकिस्तानियों को दिल की गहराइयों से आज के इस पुरमसरत मौके यौम आज़ादी पर, यौम पाकिस्तान पर दिल की गहराइयों से मुबारकबाद पेश की है। और डॉक्टर साहब, आप वतन अजीज की खिदमत में एक नजराना पेश करना चाहती हैं जो हम इंशाल्लाह इस दुआया कलाम के बाद, जो हम सब के दिलों की दुआ है कि या अल्लाह ताला तू करम फरमा दे पाकिस्तान पर, वहाँ अमन की फ़जा बहाल हो जाए, वहाँ गरीब बिना रोटी के न सोए और गरीब जिन हालात से आज गुजर रहा है अल्लाह ताला उन पर अपनी आसानियाँ फराहम फरमा। तो आगाज़ कर रहे हैं हम इस दुआया कलाम से और इसके बाद डॉक्टर साहब आपका तोहफा हम इंशाअल्लाह वतन अजीज की खिदमत में ज़रूर पेश करेंगे। जो अहबाब हमारे मौजूद हैं, नज़ीर अहमद साहब लैया पंजाब पाकिस्तान से तशरीफ़ लाए हैं, उन्हें भी हम खुश आमदीद कहते हैं और आपका मोहब्बत भरा सलाम और यौम आज़ादी के पुर मसरत मौके पर आपकी ढेरों मुबारकबाद पेश करते हैं। आइए दुआ के लिए हाथ उठाइए वतन अजीज के लिए। अगर वतन अजीज की मोहब्बत का ज़रा सा भी आपके दिल में जज्बा मौजूद है तो आप हर शेर पर आमीन कहते रहेंगे इंशाअल्लाह।